यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01 42 35 888 98 012 35 888

कठाउँदै रुपी दया दया लै रुपी पाला पाला लै तर जिगु छेन बाबु गजब निक्ति निक्ति खेन बाबु जे छुनी तर मफलो मोको एर्गा मामुले ना मोको जिगु छेन थे छिक्क

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यु क्यान डान्स
6: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: this romantic Hindi song. This romantic Hindi song. This romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: Devaisin de hunsa. Kips FM 98.3 MHz your companion.
1: Kips. Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक रेडियो मा रोचक
8: हेलो नमस्कार स्वागत छ कार्यक्रम रेडियो मा रोचक कार्यक्रम तपाईले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पनियन मा द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेशन दैट अलवेज किप्स यू कूल किप्स यू अलाइव किप्स यू एन्टरटेन्ड मेरो नाम हो निजल स्टेशन किप्स एफएम 98.3 ट्युनिङ गर्दै हुनुहुन्छ रमाइला रमाइला रोचक जानकारीहरू आजको कार्यक्रममा म समावेश गर्नेछु र कार्यक्रममा तपाईलाई हामी विश्वमा घटेका अनेकौं रोचक कथा तथा आश्चर्यजनक घटनाहरू सुनाउने गर्दछौँ साथमा रमाइलो प्रसङ्गहरू पनि रहनेछन् रहस्यमय रोचक प्रसङ्गहरूले भरिएको कार्यक्रम हो रेडियोमा रोचक रेडियोमा रोचकमा म निज्जल छु र कार्यक्रम सुन्नुहोला एक घन्टाको अवधिभर रमाइला रमाइला प्रसङ्गहरू हामीसँग छन् आजको एपिसोडमा अहिले पनि चाहिँ कार्यक्रममा पहिलो सङ्ग राख्न चाहन्छु र गीत भनेर रहेको छ इन्टु मिन्टु लन्डनमा मुभीबाट उडायो हावाले

अब कुरा गरौं सर्पको बारेमा, जहाँ हरेक वर्ष 70,000 सर्प भेला हुन्छन्। प्रकृति साँच्चीकै आश्चर्यजनक छ। यसको एउटा आश्चर्य हेर्न क्यानाडाको म्यानिटोबा जानु पर्दछ, जहाँ हरेक वर्ष झन्डै 70,000 सर्प जम्मा हुन्छन्। हजारौं सर्पहरू एक ठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरू सर्पको मेला पनि भन्दछन्। यसरी वर्षेनी 70,000 सर्पहरू उक्त ठाउँमा जम्मा हुनुको खास कारण छ। वास्तवमा प्रजननका लागि हजारौं भाले र पोथी सर्पहरू सो ठाउँमा जम्मा हुने गरेका हुन्। त्यहाँ विभिन्न प्रजातिका सर्पहरू रहेका छन्। सर्पको मेला हेर्नका लागि मान्छेहरूको पनि ठूलै भिड जम्मा हुन्छ। फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरू उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन्। क्यानाडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ। नार्सिस स्नेक ड्यान्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैमा अद्भुत छ। गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरू बाहिर निस्किन्छन्। 70,000 भन्दा धेरै सर्पहरू जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा केही हजार सर्पहरूको त मृत्यु नै हुने गरेको छ।

किप्स एफएम 90.3 मेगाहर्ज सुन्दै हुनुहुन्छ र कार्यक्रममा अर्को रोचक प्रसंग। के तपाईँले छुदा कौकुती लाग्ने अनौठो रुखको बारे सुन्नु भएको छ? सुन्नु भएको छैन भने अब यही रुखको बारे चर्चा गर्छौँ। भारतको उत्तराखण्ड स्थित काला ढुङ्गी जङ्गलमा यस्तो विचित्रको रुख छ जसलाई मुसार्दा कौकुती लाग्दछ। मान्छेलाई जस्तै रुखलाई पनि कौकुती लाग्दछ भन्ने कुरा पत्याउन गाह्रो पर्दछ, तर यो रुखको हकमा भने नपत्याइ सुखै छैन। यो रुखको काण तथा हाँगा बिङ्गालाई समाउँदा कौकुती लागेको जस्तो गरी चाल पैदा गर्दछ, जसरी कौकुती लाग्दा मानिस बटारिन्छन्। यो रुखलाई कौकुती लागेर बटारिएको दृश्य प्रष्टै देख्न सकिन्छ। काला ढुङ्गीको जङ्गलमा यसरी कौकुती लाग्ने दुईवटा रुख छन्। त्यस्तै रामनगरको क्यारी जङ्गलमा काँप्ने अर्को रुख पनि छ। यी रुख स्थानीय स्तरमा पर्यटकका आकर्षकका केन्द्र बनेका छन्। काँप्ने तथा कौकुती लाग्ने रुख हेर्नका लागि घना जङ्गलमा पर्यटकहरू जाने गर्दछन्। रुख देखाउनका लागि वन समितिले पथ प्रदर्शकको समेत व्यवस्था गरेको छ। मानिसहरूले यो अनौठो रुखलाई हाँस्ने रुखको रूपमा पनि चिन्दछन्। यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो। रुबिएसी परिवारको यो रुख 300 देखि 1300 मिटरको उचाइमा पाइन्छ।

0: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4919051 4910511 4910511709 9851170939 9851170939
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
4: Keep 98.3 FM. Your companion.
5: केही नौलो
6: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हजुर कार्यक्रममा लिएको पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा तपाईँले सुन्न सक्नुहुन्छ आश्चर्यजनक घटनाहरूका प्रसङ्गहरू त्यस्तै विश्वमा घटेका निकै नै रमाइला रोचक प्रसङ्गहरू पनि कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ रहस्यमय घटनाहरूको पनि हामी जानकारी दिने गर्दछौँ र कार्यक्रम रेडियोमा रोचकमा म निश्चल छु तपाईँको साथमा स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ अहिले र आउनुहोस् कार्यक्रमलाई अगाडि बढौँ अर्को एउटा रोचक प्रसङ्गबाट नै विचित्र कि महिला जसले पुरुषको आवाज सुन्न सक्दिनन् तपाईँले अनेक थरीका मानिस देख्नुभएको छ होला जसको अचम्म खालको समस्या तथा क्षमता हुन्छ एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भए कि सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् चेन नामकी महिला यस्तो अनौठो रोगसँग सङ्घर्ष गरिरहेकी छन् उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् ती महिला पहिले सामान्य नै थिइन् र एक दिन रातको समयमा उनको कानमा घन्टी बजेझै भयो केही बेरपछि उनलाई बान्ता पनि हुन थाल्यो त्यसपछि उनको कानले सुन्न छाड्यो डाक्टरका अनुसार उनको कानले अझै पनि न्यून आवृत्तिको आवाज सुन्न सक्दैनन् यसलाई रिभर्स स्लोप हियरिङ लस भनिन्छ ती युवतीले आफ्नो बोयफ्रेन्डको आवाज सुन्न छाडेपछि त्यो समस्या लिएर अस्पताल पुगेकी थिइन् वास्तवमा पुरुषको आवाज न्यून फ्रिक्वेन्सीको हुने हुनाले उनले सुन्न सक्दिनन् महिलाको आवाज चाहिँ पुरुषको भन्दा उच्च फ्रिक्वेन्सीको भएको हुँदा उनले सुन्ने गर्दछिन्

हजुर श्रोता, यहाँले पक्कै पनि सिङ्गापुर देशको नाम सुन्नु भएको होला र सिङ्गापुरको बारेमा केही रोचक तथ्यहरू अब कार्यक्रममा म भन्न गइरहेको छु। एसियाको समृद्ध देशहरूमध्येको एक सिङ्गापुर घुमफिर गर्न चाहने विदेशी पर्यटकहरूको पनि उत्कृष्ट गन्तव्य हो। क्षेत्रफलमा निकै सानो यो देशका केही त्यस्ता रोचक नियम कानुन तथा तथ्यहरू छन् जो सुन्दैमा अनौठो लाग्दछ। सिङ्गापुरलाई जरिवानाको देश पनि भनिन्छ। त्यहाँ सार्वजनिक ठाउँमा थुकेमा $1,000 जरिवाना तिर्नु पर्दछ, साथै जेलको हावा पनि खानु पर्दछ। सिङ्गापुर दुनियाँको सबैभन्दा महँगो देशमध्येको एक मात्र होइन, धनीहरूको देश पनि हो। त्यहाँका हरेक 6 मध्ये एकजना नागरिक करोडपति छन्। देशको प्रति व्यक्ति आय $1,03,000 रहेको छ। सिङ्गापुरको कुल जनसङ्ख्या भन्दा धेरै त्यहाँ आउने पर्यटकको संख्या रहने गरेको छ। हरेक वर्ष सिङ्गापुरमा 1 करोड भन्दा बढी पर्यटक भित्रिने गर्दछन्, जबकि सिङ्गापुरको कुल जनसङ्ख्या मात्र 57 लाख छ। सिङ्गापुरमा च्युइङगम चपाउन पाइँदैन, अर्थात् सिङ्गापुरमा च्युइङगम प्रतिबन्धित छ। च्युइङगम बेच्ने तथा खाने व्यक्तिमाथि 2 वर्षको कैद तथा $1,00,000 जरिवाना हुने प्रावधान छ। सिङ्गापुर विश्वको एउटा यस्तो एकमात्र देश हो जुन आफ्नो इच्छा विपरीत स्वतन्त्र भएको थियो। सन् 1965 मलेसियाले सिङ्गापुरलाई आफूबाट अलग्याएर स्वतन्त्र बनाइदिएको थियो। सिङ्गापुर 63 वटा ससाना टापु मिलेर बनेको छ। सिङ्गापुर क्षेत्रफलको आधारमा विश्वमा 176 स्थानमा आउँदछ। यसको क्षेत्रफल 722 वर्ग किलोमिटर रहेको छ।

कार्यक्रम रेडियोमा रोचकमा लाग्छौ अब अर्को रोचक जानकारी तर्फ। के तपाईँले यस्तो गाउँको बारे सुन्नु भएको छ जो वर्षमा एक महिना मात्रै पानी बाहिर हुन्छ? आउनुहोस् पूरा प्रसंग सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। भारतमा एउटा यस्तो गाउँ छ जो वर्षको 11 महिना पानी भित्र रहन्छ र केवल एक महिनाका लागि मात्र पानी बाहिर हुन्छ। गाउँ पानी बाहिर निस्किएको त्यो एक महिनामा त्यहाँका मूल बासिन्दाहरू गाउँ फर्किन्छन् र उत्सव मनाउँदछन्। भारतको गोवा स्थित कुर्दी गाउँको कथा हो यो। सालौलिम नदीको किनारमा यो गाउँ रहेको छ। कुनै समय यो गाउँ जीवन्त थियो। उक्त गाउँको जनसङ्ख्या झन्डै 3000 थियो। त्यहाँको जमिन निकै उबर थियो र गाउँलेहरू धान खेती गर्दथे। धान मात्र होइन, नरिवल, काजु, आँप तथा कटहर जस्ता फलफुलका रुख पनि प्रशस्तै थिए। तर सन् 1986 गाउँलेहरू उक्त गाउँबाट विस्थापित हुनु पर्यो, किनकि गोवा राज्यको पहिलो बाँध त्यहाँ बनाउन थालिएको थियो, जसका कारण उक्त गाउँ डुबानमा पर्नेवाला थियो। अन्तत नदीमा बाँध बाँधेसँगै सो गाउँ डुबानमा पर्यो। अहिले वर्षमा अधिकांश समय यो गाउँ बाँधले बनाएको तालभित्रै डुब्दछ, तर हरेक वर्ष मे महिनामा नदीमा पानीको सतह घटेसँगै पानी मुनि रहेको खण्डहर गाउँ देखा पर्दछ। पानीको सतह कम भएसँगै गाउँको खण्डहरका साथै हिलो भरिएका घरेलु सामानहरू यतातत्र देखिन्छन्। कुनै समय गाउँमा रहेका मन्दिर, मस्जिद तथा चर्चका भग्नावशेष पनि देखा पर्दछन्।

0: Hits FM 98.3 presents Pop Hour.
1: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
0: Every Friday 12 p.m.
2: आफरी उसने जाना की तारीफ मुमकिन नहीं.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तो रहेछ.
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01591 35 96 98 012 35 444.
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Babu, pani ko bill tiri de lo.
8: La, tiri de.
9: Babu, batti ko bill tiri de aaja.
8: La la, tiri de.
7: Dada, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल, त्यो पनि तिर्दे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
10: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
0: 01 42 88 98 012 35 88 88.
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: Tapai sundai hununcha.
2: K
3: E
2: E
3: B
4: S KIPS 98.3 FM, your companion.
5: केही नौलो
6: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा। यो हो कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
0: हजुर, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक, स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज। यो कम्पेनियन ट्युन गर्दै हुनुहुन्छ र दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ। कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ निकै नै आश्चर्यजनक जानकारीहरू, त्यस्तै रमाइला प्रसङ्गहरू, रहस्यमय घटनाहरू, विश्वमा घटेका त्यस्तै इतिहासका रहस्यमय तथा रोचक प्रसङ्गहरू कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ। मेरो नाम हो निज्जल। कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 वर्ल्ड वाइड हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुन्छ। कार्यक्रम रेडियोमा रोचकमा लागौँ अर्को प्रसङ्गतर्फ। एक नर्सबाट 85 बिरामीको हत्या, कसरी खुल्यो त अपराध, सुनौ कार्यक्रममा विस्तारमा। अस्पतालमा काम गर्ने नर्सको जिम्मेवारी हुन्छ बिरामीको सेवा गर्ने। बिरामी छिटो निको गराउनमा नर्सको हेरचाह र व्यवहारले ठूलो भूमिका खेल्छ भनिन्छ। तर जब कुनै नर्स नै बिरामीको मृत्युको कारक बन्छ भने स्थिति के होला? एउटा यस्तो घटना भएको छ जुन सुन्दैमा त्रसित हुने खालको छ। हामीले मानव हत्याका अनेक खालका घटनाहरू सुनेका छौँ, तर एकजना नर्सले गरेको त्यो हत्या निकै भयानक र दर्दनाक छ। घटना जर्मनीको हो। त्यहाँ एकजना पुरुष नर्सले 85 बिरामी मानिसको हत्या गरेको खुलासा भएको छ। यो घटना सार्वजनिक भएसँगै तहल्का मचिएको छ त्यहाँ। ती खुखार हत्यारा पुरुष नर्सलाई आजीवन कैदको सजाय भएको छ। ती भयानक अपराधीको नाम निल्स होगले हो। उनको अपराध मानवीय कल्पना भन्दा पनि टाढाको रहेको छ। सन् 2000 देखि 2005 बीचमा निल्सले अस्पतालमा विषाक्त सुई लगाइदिएर 85 बिरामीको हत्या गरेका थिए। उनीमाथि हत्याका अन्य 6 घटनामा यसअघि नै जन्मकैद भइसकेको थियो। पछिल्लो पटक थप 80 बिरामीको हत्या गरेको समेत पुष्टि भएपछि उनी विरुद्धको सजाय खप्टिएको छ। उनको अपराध प्रमाणित गर्नका लागि अन्त्योष्टि गरिसकेका 180 लासलाई उत्खनन गरी परीक्षण गरिएको थियो। उनले अझै धेरै व्यक्तिको ज्यान लिएको हुन सक्ने र त्यो संख्या 200 भन्दा धेरै हुन सक्ने आशंका पुलिसको छ। ती व्यक्ति अहिले मानसिक स्थिति बिग्रिएको अवस्थामा छन्। सन् 2005 एक बिरामीलाई विषालु सुई दिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए।

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक, र रेडियोमा रोचकमा म निचल छु तपाईँको साथमा, र कार्यक्रममा लागौँ एउटा अर्को अनौठो प्रसङ्गतर्फ जुन चाहिँ युट्युब सम्बन्धी रहेको छ। युट्युबमा यस्तो प्राङ्क गर्दा 15 महिना जेलको सजाय, अहिले युट्युबरहरूको बाढी नै लागेको छ। आफ्नो भिडियोलाई भाइरल बनाउन तथा युट्युब च्यानलबाट पैसा कमाउनका लागि युट्युबरहरूले अनेक खालका हरकत गरेर भिडियो अपलोड गर्ने गर्दछन्। यस्तैमा एकजना युट्युबरले बिस्कुटमा क्रिमको साटो दाँत माझ्ने पेस्ट राखेर एकजना घरबारविहीन मानिसलाई खान दिए। यस्तो अपराधमा संलग्न भएको आरोपमा ती युट्युबरमाथि 15 महिनाको सजाय भएको छ। न्युयोर्क टाइम्सका अनुसार यो घटना स्पेनको हो। केनगुहा रेन नामक युट्युबरमाथि अदालतले कठोर सजाय सुनाएको हो। सन् 2017 यो घटनामा ती व्यक्तिले पीडितका नैतिकता तथा सम्मानमा ठेस पुर्याएको ठहर अदालतले गरेको छ। साथै अदालतले ती व्यक्तिको युट्युब च्यानल बन्द गर्न र सन् 2024 कुनै पनि अनलाइनमा भिडियो पोस्ट नगर्न समेत आदेश दिएको छ। त्यस्तै पीडितलाई 20,000 युरो क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ। वास्तवमा ती युट्युबरले जर्ज एल नामका घरबारविहीन व्यक्तिलाई टुथपेस्ट मिसाएको बिस्कुट खान दिएर प्राङ्क भिडियो तयार गरी युट्युबमा अपलोड गरेका थिए। टुथपेस्ट मिसाएको बिस्कुट खाँदा ती व्यक्तिले बान्ता नै गरेका थिए। उक्त प्राङ्क भिडियो युट्युबमा निकै लोकप्रिय बनेको थियो र त्यसमा विज्ञापनबाट 2,000 युरो उनले कमाइसकेका थिए। ती युट्युबरले कमजोर मानिसहरूको खिल्ली उडाउँदै यसअघि पनि विभिन्न खाले भिडियो खिच्ने गरेका थिए। मेरो फेसबुक

हजुर रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्थ्यो र कार्यक्रम रेडियोमा रोचकको समय पनि सकिन लागिसकेको छ, छुट्टिने बेला पनि भइसकेको छ। आजको जानकारीहरू तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव पक्कै पनि हामीलाई पठाउनुहोला। हाम्रो फेसबुक पेज मार्फत तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ सल्लाह सुझावहरू, facebook.com/kipsfm/keepsfm। र सम्पूर्ण लिस्टर साथीलाई धन्यवाद दिँदै आजको लागि म निजल पनि बिदा भए हस्त। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन।

0: life-changing quotes. असफलता भनेको त्यस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: कार्यक्रम कलियु टाइम, कलियु टाइम।
1: Hollywood Times, every day, 11 to 12 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
6: मुझे कैसे पता न चला।
1: Every Friday, 12 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bam, dom, dom.
0: Mix Max at 98.3.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz. Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-34-444
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910-5511 4910-5511 9851-70939 9851-70939
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: पुरै एक घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
0: 3 in 1
3: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: बिहिबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा हेलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in Radio Naya Generation Co. Generation Co.
15: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
11: Music मज्जा
15: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा

0: this week's number 7.
1: Song
2: Hit the Wall.
1: Artist
2: Gracie Abrams.

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 9851178517039 9851170939
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
4: Every Monday 5 PM and Friday 8 PM
11: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
10: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 34 44

0: this week's number two.
1: Song
2: SS26
1: Artist
2: Charlie XCX

0: Life-Changing Quotes. बहाना बाजीले आज सजिलो बनाउला तर भोलि गाह्रो बनाउँछ। अनुशासनले आज कठिन बनाउला तर भोलि सजिलो बनाउँछ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 하셔야 네이프스 종미다.
1: 수태야 사리 천이 세 사드 버지다가. Station KIPS FM 98.3 MHz.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
9: The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Are you ready for the big O?
4: This is In Box.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaiwa Ni Puchi Changutu Kele
6: नेपाल भाषा या न्याय पुसे चौमेता
7: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
9: म्युजिक म्युजिक मज्जा
8: प्रत्येक मंगलबार बेलुकी 8 to 9 PM र प्रत्येक बिहीबार बिहान 7 to 8 PM मात्र किप्स 98.3 एफएम मा
10: दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
11: आर यू रेडी फॉर द बिग ओ
12: This is In Box.

0: Life-Changing Quotes. सुन्दर व्यक्ति सधैं राम्रो नहुन पनि सक्छ, तर राम्रो व्यक्ति सधैं सुन्दर हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: Keeps FM 98.3 presents Pop Hour.
14: Mujhe kaise pata na chala.
9: Every Friday, 12 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को बलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: यो हो केप्स 98.3 FM तपाईसँगको सहयात्रा
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 0142-35-888 98-35-88
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर डु ट्यून इन टु वीकली 10 वीकली 10
17: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
16: on KIPPS 98.3 FM.
18: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
7: म्युजिक मजा म्युजिक
18: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: रोग समस्या समाधान सेवा
1: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596-98012-35444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
10: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
11: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life changing quotes. भगवान सँग तपाईका लागि ठूला योजनाहरू छन्। विश्वास राख्नुस्।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Best romantic Hindi songs.
8: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
7: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: Kids 98.3 FM, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
6: 3 in 1.
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: Enjoy 60s, 70s and 80s Bollywood numbers.
9: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
8: Bollywood golden hits.
10: Kayavali pyar ka dushman hai.
8: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
11: bachna ae haseeno lo main aa gaya.
12: Namaskar ani hardik swagat cha. Tapai sunnai hunuhuncha Keeps 98.3 FM.
13: Hajur namaste ani swagat cha, yo Keeps FM 98.3.
14: Sujalappa ani namaskar Keeps 98.3 FM.
15: Yo ho Keeps 98.3 FM. तपाईं सँगको सहयात्रा।
16: Chemical X
17: on Kids 98.3,
18: Pop at 98.3.
16: Chemical X.
17: Enjoy. X.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: KIPPS 98.3 FM, your companion.
3: Chemical X. On KIPPS 98.3.

0: life-changing quotes. भाग्यमाथि त्यही भरोसा गर्दछ जसमा पौरख हुँदैन। यो भनाई हो चाणक्यको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 मेगाहर्जमा।

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक अहिले दिउँसोको 1 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइभ
4: किप्स यू एन्टरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
5: Kips 98.3 FM, ma, purva mechi deki, parsim mahakali samaka, lok bhaka.

0: your home KIPS 98.3 FM. तपाईसँगको सहयात्रा.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
2: भैगो नि जाऊ छोडेर जानेलाई, भैगो नि जाऊ तर्केर जाने.
1: किप्स अनप्लग्ड
2: मोडमा
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: बाबु, पानी को बिल तिरिदे ल।
7: ल तिरिदे।
8: बाबु, बत्ती को बिल तिरिदे आज।
7: ल ल तिरिदे।
6: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज।
7: ल त्यो पनि तिरिदे।
6: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
7: किनकि मसँग हाम्रो पात्र छ।
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
7: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भञ्जाङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: थ्री इन वन
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: them Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev choera ma
2: Nepali Super Hits
0: Only on Kipsa Fam 98.3
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युडुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरीहरु विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
8: सम्पर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
9: यू कैन डांस
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Goats. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।
1: टिप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार दिल की 10 पर

0: dizer.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, radio naya generation ko.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: एक फूल झरेर के भो एक फूल झरेर के भो
15: नेपाली सुपर हिट्स

0: सधैं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one.
7: From the movie, Akele Hum, Akele Tum.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.

μέρη χάβομαι, μέρη βάτομαι, μέρη νύντομαι, μέρη ράτομαι.

0: 하셔야 내부세 좋습니다.
1: 수태야 사리 천이세 사드 버지다가 스테이션 KIPS FM 98.3 메가헤르츠.
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: Pure 1 ghanta 3 ota movies ka superhit geet haru.
5: 3 in 1.
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

Life-Changing Quotes. भविष्य तिनीहरूको हो जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन्। यो भनाई हो एलिनोर रुजवेल्टको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: History of White Snake. History of White Snake.
7: Narrated by Nijal.

0: Chips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Engineer Shah, ghar banauna khojdai chu. Kun eta ramro hola?
3: Aru hoina, ye AC light brick nai rojnus.
2: Kina AC light brick nai?
3: Yo, halka majbut ra thulo aakar ko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
2: Wah, maile khojeko jasto rahecha.
3: Strong, light and smart. AC light brick factory, Maliku Dhading. सुनेक 591-3596 98012-35444
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
5: लुगा लगाउ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
12: Kips 98.3 FM, your companion.
13: History of White Snake. History of White Snake.
14: Narrated by Nijal.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: Free internet ko matalinhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
3: स्वास्थ्य जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलिसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
19: Yoho Gibbs FM 98.3 MHz.
20: Rewind. Rewind. Volume.

0: This is
1: Kips 98.3 FM, your companion.
2: Raja Moti wa Moti nae wa ni puchi chang gutu ke.
3: नेपाल भाषाया न्याय पुसेचौ मेता
4: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
5: फुलको डाले डाले मा तिम्रो रूपको लाले
6: नेपाली चलचित्रका सदाबहार गीतहरु
7: मेरो
6: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
4: मुझे कैसे पता न चला
3: every Friday 12 p.m.

0: छोडेर जानेलाई भइगो उनी जम तर के र जाने
1: Keeps unplugged
0: लास्ट मोडमा नहि
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: Life-Changing Quotes. विजेताहरू कहिले हार मान्दैनन् र हार मान्नेहरू कहिल्यै विजेता बन्दैनन्।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्राको तिर्खा रात रदिनको किन छोरे।
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
3: थ्री इन वन
4: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
6: भन्ज्याङ चौतारी
5: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
7: तपाईँ सुन्दै हुनुहुन्छ
8: के
7: ई
8: पी
7: एस
9: किप्स 98.3 FM योर कम्पेनियन।
10: एन्जॉय द कभर वर्जन अफ योर फेभरेट सङ्ग्स Covermania at 98.3.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Number 18.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.

0: Talk gibt es
1: 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
1: Every Friday 12 PM.
3: आफरी उसने जाना की तारीफ मुमकिन नहीं.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग.
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
10: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
8: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
12: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
11: किन ए एसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
11: वाह, मैले खोजेको जस्तो रहेछ.
12: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
0: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La, la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La. त्यो पनि तिर्दे.
16: तर सबै कुरा यति छिटै कसरी तिरिस?
17: किनकि मसँग हाम्रो पात्र छ.
18: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
17: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
19: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
21: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
21: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: Bali Pop Flashback.
8: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
22: May mara saajo,
1: is History of Rock.
2: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
22: This is
23: Keeps 98.3 FM, your companion.
1: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Unplugged. Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola harek aitbar madhyan 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanake cha bandu basta
2: hazur न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: व्हाट्स द सिक्रेट टु सक्सेस
6: सिम्पल से यस टु रेडियो एडभर्टाइजिङ
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: कार्यक्रम कलियुग टाइम्स

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा हेलै गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: 98.3 FM.
9: This is English non-stop hits on Tips 98.3 FM.

0: The Pine Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो, नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन ट्युनिन गर्दै हुनुहुन्छ. म निजोल छु तपाईँको साथमा. किप्स एफएम 98.3 तपाईँलाई वर्ल्डमा सुन्छ हुनुहुन्छ kipsfm.com हाम्रो पात्रो एप प्रयोग गरेर. त्यस्तै फलो गर्नु होला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र तपाईँले कार्यक्रममा गत घटेका विश्व घटनाहरू, वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ. साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नु होला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. सो अहिले पनि चाहिँ हामी लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ. माइती घर मुभी बाहिर रहेको छ काला कुर्तैले.

श्रोता मित्र कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्युज तर्फ लाग्न चाहन्छु। न्युज रहेको छ, भारतको ओडिसामा इन्टेल र 3DGSले 3.3 अर्ब डलरको चिप सबस्ट्रेट प्लान्ट स्थापना गर्ने। पुरा न्युज विकली वेलनेसमा। अमेरिकी सेमी कन्डक्टर विशाल कम्पनी इन्टेल र 3DGS इङ्कले संयुक्त रूपमा भारतको पूर्वी राज्य ओडिसामा करिब 3.3 अर्ब अमेरिकी डलरको लगानीमा सबस्ट्रेट उत्पादन प्लान्ट स्थापना गर्ने भएका छन्। भारतीय सरकारले गत शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार यो परियोजना भारतलाई चिप उत्पादनको विश्वव्यापी हब बनाउने दिशामा एउटा ठूलो कदम हो। यो ठूलो उद्योगको स्थापनासँगै ओडिसामा उच्च दक्ष प्राविधिकहरूका लागि प्रत्यक्ष रूपमा 1800 भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको रिटर्सले जनाएको छ। सेमी कन्डक्टर उपकरण चिपको उत्पादनमा सबस्ट्रेटलाई आधारभूत र सबैभन्दा महत्वपूर्ण सामग्री बेडरक मेटेरियल मानिन्छ, जसमाथि चिपका अन्य इलेक्ट्रोनिक तत्वहरूलाई जोडिने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अभियान अन्तर्गत देशभित्र इलेक्ट्रोनिक्स उत्पादन बढाउन र बाहिर देशमाथिको निर्भरता कम गर्न नयाँ दिल्लीले सेमी कन्डक्टर प्लान्ट र सम्बन्धित उद्योगहरूलाई आकर्षित गर्न अर्बौं डलरको अनुदान सब्सिडी प्याकेज घोषणा गरेको थियो। सोही रणनीतिको परिणाम स्वरूप यो लगानी भित्रिएको हो। यो नयाँ प्लान्ट ओडिसाको भुवनेश्वर खुर्दा क्षेत्रमा आगामी 5 देखि 6 वर्षको अवधिभित्र पूर्ण रूपमा स्थापना गरिने योजना छ। प्लान्टले विशेष गरी एडभान्स प्याकेजिङ ग्लास कोर सबस्ट्रेट, हाई डेन्सिटी इन्टरकनेक्ट सबस्ट्रेट र यससँग सम्बन्धित अत्याधुनिक सेमी कन्डक्टर प्रविधिहरूको विकास तथा उत्पादनमा ध्यान केन्द्रित गर्नेछ। हजुर, कार्यक्रम विकली वेलनेसमा नेक्स्ट सङ तर्फ लागौं। सङ रहेको छ ब्रिजेस बियोन अनि अबु द रियल म्यानको आवाजमा पियारी।

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू तपाईँले सुन सक्नुहुन्छ। अहिले पनि हामी लाग्दछौँ अर्को न्यूजतर्फ। न्यूज रहेको छ चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च 12B को सफल प्रक्षेपण। चीनले आफ्नो अन्तरिक्ष कार्यक्रम अन्तर्गत विकसित लङ मार्च 12B Y1 वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रक्षेपण चीनको उत्तर पश्चिमी क्षेत्रमा रहेको डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपरान्न 4:40 बजे गरिएको थियो। प्रक्षेपणपछि रकेटले च्याङफ्यान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुर्याएको चिनिया पक्षले जनाएको छ। सबै उपग्रहहरू योजना अनुसार आफ्नो कक्षमा स्थापित भएपछि अभियानलाई पूर्ण रूपमा सफल घोषित गरिएको थियो। लङ मार्च 12B रकेटको यो पहिलो उडान भएकाले यसलाई चीनको अन्तरिक्ष प्रविधिको महत्वपूर्ण उपलब्धिका रूपमा घेरिएको छ। नयाँ रकेटको सफल परीक्षणले भविष्यमा थप व्यावसायिक तथा वैज्ञानिक अन्तरिक्ष अभियान सञ्चालन गर्ने चीनको क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ। च्याङफ्यान उपग्रह समूह चीनले निर्माण गरिरहेको विशाल संचार तथा इन्टरनेट सेवा सञ्चालकको हिस्सा हो। यी उपग्रहहरूको प्रयोग उच्च गतिको संचार सेवा विस्तार, डिजिटल पूर्वाधार सुदृढीकरण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच पुर्याउन गरिने जनाइएको छ। लङ मार्च चीनको सबैभन्दा प्रमुख वाहक रकेट श्रृङ्खला हो। जस्तै दशकौंदेखि विभिन्न प्रकारका उपग्रह अन्तरिक्ष यान तथा अनुसन्धान सामग्री अन्तरिक्षमा पठाउँदै आएको छ। लङ मार्च 12B को सफल प्रक्षेपणसँगै यस श्रृङ्खलाको कुल उडान संख्या 647 पुगेको छ। पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उसले आफ्नै अन्तरिक्ष स्टेशन सञ्चालन गरिरहेको छ भने चन्द्रमा तथा मंगल ग्रह सम्बन्धी अनुसन्धान अभियानहरू पनि अघि बढाइरहेको छ। साथै व्यावसायिक अन्तरिक्ष उद्योगलाई विस्तार गर्दै उपग्रह प्रक्षेपण तथा अन्तरिक्ष सेवामा विश्वव्यापी प्रतिस्पर्धा बढाउने रणनीति अवलम्बन गरेको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्ग तर्फ लागौ। सङ्ग रहेको छ आरके खत्रीको आवाजमा गोली सिसाको।

0: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा

0: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
1: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविशु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
5: बाबु पानीको बिल तिरिदे ल
6: ल तिरिदे
7: बाबु बत्तीको बिल तिरिदे आज
6: ल ल तिरिदे
5: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिरिदे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
6: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
1: पहिलो व्यावहारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा र कार्यक्रमलाई तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ किप्स एफएम .com हाम्रो पत्र एप प्रयोग गरेर यो कार्यक्रमलाई तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ र कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन्न सक्नुहुन्छ अहिले भने हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ अफगान फिर्ता शरणार्थीलाई 35,000 भन्दा बढी आवासीय जग्गा वितरण पुरा न्यूज वीकली वर्ल्ड न्यूजमा अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर 35,000 भन्दा बढी जग्गा वितरण गरेको जनाएको छ पछिल्लो समय छिमेकी देशहरूबाट ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्कन थालेपछि सरकारले उनीहरूका लागि बसोबासको व्यवस्था गर्न यो कार्यक्रम सञ्चालन गरेको हो अफगानिस्तानको शहरी विकास तथा आवास मन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म 35,719 आवासीय जग्गा फिर्ता भएका शरणार्थीहरूलाई हस्तान्तरण गरिएको छ सरकारका अनुसार जग्गा वितरणको प्रक्रिया अझै जारी रहेको छ र आगामी दिनमा थप परिवारहरूलाई पनि समेटिनेछ हालसम्म देशका 34 प्रान्त मध्ये 18 प्रान्तमा जग्गा वितरण कार्यक्रम लागू भइसकेको छ सरकारले क्रमशः बाँकी प्रान्तहरूमा पनि यो योजना विस्तार गर्ने तयारी गरेको जनाएको छ सम्बन्धित अधिकारीहरूका अनुसार अन्तत स्वदेश फर्किएका सबै पात्र र शरणार्थी परिवारलाई आवासका लागि जग्गा उपलब्ध गराउने लक्ष्य राखिएको छ पछिल्ला महिनाहरूमा अफगानिस्तानमा शरणार्थीहरूको फिर्ती उल्लेखनीय रूपमा बढेको छ विशेष गरी पाकिस्तान र इरानमा बसोबास गरिरहेका लाखौं अफगान नागरिकहरू विभिन्न कारणले स्वदेश फर्किरहेका छन् कानूनी कागजात नभएका विदेशी नागरिकहरूलाई आफ्नो देश छाड्न आग्रह गरेपछि फिर्ता हुनेहरूको संख्या अझ तीव्र बनेको बताइएको छ उपलब्ध तथ्याङ्क अनुसार सन् 2025 सुरुदेखि हालसम्म 25,00,000 भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानबाट अफगानिस्तान फर्किसकेका छन् यसरी ठूलो संख्यामा मानिसहरू एकै पटक फर्किँदा आवास रोजगारी स्वास्थ्य सेवा शिक्षा तथा आधारभूत पूर्वाधारमा थप दबाव परेको छ सरकारले बढ्दो आवास आवश्यकतालाई ध्यानमा राख्दै केही प्रान्तहरूमा नयाँ आवासीय बस्ती निर्माण कार्य पनि सुरु गरेको जनाएको छ यी बस्तीहरूमा घर निर्माणका लागि आवश्यक जग्गा सड़क खानेपानी तथा अन्य आधारभूत सुविधा उपलब्ध गराउने योजना रहेको बताइएको छ विश्लेषकहरूका अनुसार लाखौं नागरिकको पुनर्स्थापना अफगानिस्तानका लागि ठूलो चुनौती हो देश आर्थिक कठिनाई बेरोजगारी तथा सीमित स्रोत साधनसँग जुधिरहेको अवस्थामा फिर्ता भएका नागरिकहरूको व्यवस्थापन गर्न सरकार र अन्तर्राष्ट्रिय सहयोग निकायहरूको समन्वयन आवश्यक पर्ने देखिन्छ यद्यपि सरकारले जग्गा वितरण तथा नयाँ बस्ती निर्माण कार्यक्रम मार्फत शरणार्थीहरूलाई स्थायी बसोबासतर्फ उन्मुख गराउने प्रयास गरिरहेको जनाएको छ अधिकारीहरूले यो कार्यक्रमले फिर्ता भएका परिवारहरूको जीवन पुनस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् हजुर वीकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं र गीत रहेको छ चुपचाप जिन्दगी फ्रम द मुभी म यस्तो गीत गाउँछु टू

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूजको शीर्षक रहेको छ, थाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले पाए शाही माफी। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले बुधबारदेखि आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानूनी दायित्व पूरा गरेका छन्। शाही माफी पाएपछि उनको सबै दायित्व सकिएको हो। थाइल्याण्डको राजपत्रमा प्रकाशित आदेश अनुसार राजा महाबजी रालोन कोर्नले थाक्सिनलाई दिएको बाँकी प्रोभिसन अवधि पनि समाप्त गरिदिएका हुन्। यो निर्णय रानी सुथिदाको जन्मदिनको अवसरमा गरिएको व्यापक क्षमादान अन्तर्गत आएको हो। यस निर्णयसँग थाक्सिन अब आफ्नो बाँकी कानूनी निगरानीबाट पूर्ण रूपमा मुक्त भएका छन्। 76 वर्षीय थाक्सिनलाई पछिल्लो महिना ब्याङ्ककको जेलबाट रिहा गरिएको थियो। त्यसपछि उनी 4 महिनाको प्रोभेसनमा थिए र इलेक्ट्रोनिक ट्र्याकिङ ब्रेसलेट लगाउनु पर्ने नियम थियो, तर शाही आदेशपछि उनी समयभन्दा पहिले नै पूर्ण रूपमा मुक्त भएका छन्। उनका वकिल विनिया चाटपोन्ट्रीले ब्रेसलेट हटाउने प्रक्रिया केही दिन लाग्न सक्ने बताएका छन्। थाक्सिनमाथि आफ्नो पदको दुरुपयोग गरी व्यापारिक फाइदा लिएको र सरकारी लटरी परियोजनामा अनियमितता गरेको आरोपमा मुद्दा चलेको थियो। उनलाई सन् 2023 8 वर्षको जेल सजाय सुनाइएको थियो। यो सजायलाई पछि राजाले घटाएर 1 वर्षमा सीमित गरेका थिए। स्वास्थ्य कारण देखाउँदै उनले केही समय ब्याङ्कक प्रहरी अस्पतालको विशेष कक्षमा सजाय भोगेका थिए। थाक्सिन 2001 2006 थाइल्याण्डका प्रधानमन्त्री थिए। सैन्य कुले उनलाई सत्ताबाट हटाएको थियो। हजुर विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र यो गीत भनिरहेको छ मोहिनी मुभीबाट, यो साँझ यो सुभाष।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.
7: Wake me up when September ends.
8: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
9: सदाभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
1: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 र कार्यक्रम विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू हामी तपाईँले सुनाउने गर्दछौँ र साथमा गीत सङ्गीतहरू पनि सुनाउने गर्दछौँ। र म निजल छु तपाईँको साथमा, हरेक आइतबार बिहानको 7 बजे आउने गर्दछु र सोमबार र मङ्गलबार पनि तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ। सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ। र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिको जोड। मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ। मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकन सम्बन्धी औपचारिक वार्ताको पछिल्लो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए। उनका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम, उत्पादन सामग्रीको अंश, तेस्रो मुलुकसँग सम्बन्धित व्यवस्था, इस्पात, एल्मुनियम, सवारी साधन उद्योग तथा आर्थिक सुरक्षा जस्ता विषय समावेश छन्। एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार प्रणालीमा व्यापक परिवर्तन गरिरहेको टिप्पणी गरे। उनका अनुसार अमेरिकाले हाल वस्तु उत्पादन भएको स्थानका आधारमा फरक फरक भन्सार शुल्क लागू गरिरहेको छ, जुन विगतका दशकहरूदेखि प्रचलित अन्तर्राष्ट्रिय व्यापार प्रणाली भन्दा फरक नीति हो। मेक्सिको मुख्य उद्देश्य सकेसम्म न्यून भन्सार शुल्क सुनिश्चित गर्नु रहेको र आदर्श अवस्था भनेको पूर्ण स्वतन्त्र व्यापार प्रणालीमा फर्किनु रहेको उनले बताए। अर्थ मन्त्रालयले आगामी चरणको वार्तामा औद्योगिक क्षेत्रका हित समेटिएका थप प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ। मेक्सिको र अमेरिका बीच दोस्रो चरणको वार्ता जुन 16 र 17 वाशिङटनमा हुने तय भएको छ। उक्त वार्तामा कृषि निष्पक्ष प्रतिस्पर्धा तथा वस्तुको उत्पत्ति सम्बन्धी नियमहरूमा थप छलफल गरिनेछ। तेस्रो चरणको वार्ता जुलाई 20 मेक्सिको सिटीमा आयोजना हुनेछ। त्यसक्रममा बाँकी विषयहरू टुङ्ग्याएर वर्षको अन्त्यतिर हुने त्रिपक्षीय संयुक्त समीक्षाको तयारी गरिनेछ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ सिन्डिकेट बाई विपुल छेत्री।

हजुर, विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ पश्चिमी दबाव बीच भारतको म्यानमार नीति। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, पश्चिमी देशहरूले म्यानमारको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारका सैन्य समर्थित राष्ट्रपति मिन आङ हाइनसँग नयाँ दिल्लीमा वार्ता गरेपछि भारतले संलग्नता नै व्यावहारिक विकल्प भएको आफ्नो धारणा दोहोऱ्याएको हो। भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकारहरूसँग कुरा गर्दै भारतको नीति म्यानमारको आन्तरिक राजनीतिक व्यवस्थामाथि टिप्पणी गर्ने उद्देश्यले निर्देशित नभएको बताए। उनका अनुसार नयाँ दिल्लीले म्यानमारसँग सम्बन्ध कायम राखेर अघि बढ्नु नै प्रभावकारी र उपयोगी उपाय हुने विश्वास राख्छ। सन् 2021 म्यानमार सेनाले सत्ता कब्जा गर्दै आङ सान सु कीको निर्वाचित सरकारलाई हटाएपछि अमेरिका लगायत पश्चिमी राष्ट्रहरूले त्यहाँको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाएका थिए। त्यस यता विपक्षी माथिको दमन, गृह द्वन्द्व र गम्भीर मानवीय संकटका कारण सैन्य नेतृत्व अन्तर्राष्ट्रिय आलोचनाको केन्द्रमा रहँदै आएको छ। यद्यपि भारतले भने छिमेकी मुलुकसँग संवाद तोड्नुभन्दा निरन्तर सम्पर्क राख्ने नीति अप्नाएको छ। निरन्तर वार्ता महत्वपूर्ण हुन्छ भन्ने सिद्धान्तमा हामी सधैँ अघि बढेका छौं, मिश्रीले भने। उनले म्यानमारलाई अलग्गै राख्ने रणनीतिले उल्टै प्रतिकूल परिणाम दिने तर्क गरे। इतिहासले देखाएको छ सम्बन्ध विच्छेदले संलग्नता भन्दा राम्रो नतिजा दिएको छैन, उनको भनाइ थियो। आलोचक र मानव अधिकार कर्मीहरूले मिङ आङ हाइनको भारत भ्रमणले म्यानमारको सैन्य समर्थित प्रशासनलाई अन्तर्राष्ट्रिय वैधानिकता दिलाउने जोखिम बढाउन सक्ने बताएका छन्। अप्रेलमा विवादास्पद निर्वाचनपछि राष्ट्रपतिका रूपमा शपथ लिएपछि उनको यो पहिलो भारत भ्रमण हो। आलोचकहरूका अनुसार उक्त निर्वाचन सत्तामा सेनाको नियन्त्रण थप मजबुत बनाउन केन्द्रित थियो। यसअघि उहाँले सन् 2019 म्यानमारका सैन्य प्रमुखका रूपमा भारत भ्रमण गरेका थिए। भारत र म्यानमार बीच 1643 किलोमिटर लामो स्थल सीमा तथा बंगालको खाडी क्षेत्रमा समुद्र सीमा जोडिएको छ। भारतका लागि म्यानमार केवल छिमेकी मुलुक मात्र नभई सुरक्षा, रणनीति र क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष जोडिएको साझेदार पनि हो। म्यानमारको चीन राज्य तथा अन्य द्वन्द्वग्रस्त क्षेत्रबाट भोगेका हजारौं शरणार्थीहरूलाई भारतले आश्रय दिँदै आएको छ। दुई देशले सीमा सुरक्षादेखि विद्रोही समूह विरुद्धको कारवाहीसम्म विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छन्। सीमा आसपास सक्रिय सशस्त्र समूहहरूसँग जुन्न, गुप्तचर सूचना आदान प्रदानमा पनि दुवै पक्षबीच सहयोग रहेको बताइएको छ। मोदी र मिन आङ हाइनले भेटपछि संयुक्त रूपमा सञ्चार माध्यमलाई सम्बोधन गरेनन्, जबकि नयाँ दिल्ली भ्रमणमा आउने धेरैजसो विदेशी राष्ट्र वा राष्ट्र प्रमुखहरूसँग हुने द्विपक्षीय भेटपछि यस्तो अभ्यास सामान्य मानिन्छ। विदेश सचिव मिश्रीका अनुसार दुई नेताबीच व्यापार, रक्षा सहकार्य, सीमा व्यवस्थापन, क्षेत्रीय मुद्दा, आर्थिक सम्बन्ध र प्रविधि साझेदार बारे विस्तृत छलफल भएको थियो। दुवै पक्षले व्यापार, ऊर्जा, महत्वपूर्ण खनिज, पूर्वाधार र क्षेत्रीय सम्पर्क विस्तारसँग सम्बन्धित प्रमुख परियोजनालाई तीव्रता दिने सहमति गरेका छन्। वार्तामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रण सम्बन्धी सहकार्य पनि महत्वपूर्ण विषयका रूपमा उठाइएको थियो। दक्षिण तथा दक्षिण पूर्वी एसियामा फैलिएका ठगी केन्द्रहरूमा फसाइएका भारतीय नागरिकहरूको विषयमा पनि छलफल भएको बताइएको छ। मिश्रीका अनुसार पछिल्ला 18 महिनामा भारत र म्यानमारले संयुक्त प्रयास मार्फत 2400 भन्दा बढी भारतीय नागरिकको उद्धार गरेका छन्। भारत भ्रमणका क्रममा मिङ आङ ह्वाङले राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री सुब्रमण्यम जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्छौ। अर्को गीत भनिरहेको छ ह्यारी की प्यारी मुभीबाट दमदम।

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेको सम्पूर्ण न्यूज सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz, त्यस्तै फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम फेसबुक अनि टिकटकमा, आइडी रहेको छ किप्स एफएम 98.3 MHz। यति भन्दै आजको लागि म निजल पनि विकली वेलनेसबाट बिदा भए। नमस्कार, ठिकै, बाई, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्पेनियन।

0: Life-Changing Quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
4: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio naya generation ko.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: किप्स 98.3 एफएम मा गजल संसार।
8: मुझसे मिलने शमा जलाकर आज महल में आज
7: गजल संसार।
9: हरेक शनिबार बेलुकी 10 बजे

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: किप्स

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: Hollywood Times, every day, 11 to 12 p.m.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा।
8: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर। Tune into Weekly 10. Weekly 10.
15: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
14: on KIPS 98.3 FM.
16: KIPS 98.3 FM.
17: English Retro Numbers. English Retro Numbers. At 98.3.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Kips FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।